0: کو مشورہ دیا کہ اگر انہیں اپنے موبائل پر ایسا کوئی پیغام موصول ہو تو گھبرانے کی ضرورت نہیں ہے, کیونکہ یہ ہندوستان کے نئے موبائل بیسڈ ڈیزاسٹر کمیونیکیشن سسٹم کا ایک ٹیسٹ ہے. آصف آباد اور سرپور حلقے میں پرجا پرانا پرگتی کا اجلاس ہنگامہ آرائی کی نظر ہو گیا. کلیکٹر ہریتا کی صدارت میں منعقدہ اجلاس میں بی آر ایس ایم ایل اے کے لکشمی نے گیس سبسڈی کے نفاذ پر شدید تنقید کی, جس کے بعد ان کی برسر اقتدار جماعت کے قائدین کے ساتھ تلخ کلامی ہوئی. سرپنچوں کی مداخلتوں کے باعث پیدا ہونے والی افراتفری اور کشیدگی کے پیش نظر کلیکٹر نے اجلاس کو درمیان میں ہی منسوخ کر دیا. بی جے پی کے ریاستی صدر رام چندر راؤ نے الزام لگایا کہ کانگریس حکومت انتخابات کے دوران دی گئی 6 ضمانتوں اور 420 وعدوں کو پورا کرنے میں ناکام رہی ہے. میدک ضلع کے راما ایم پیٹ میں منعقدہ ایک اجلاس میں بی جے پی کا جھنڈا لہرانے کے بعد خطاب کرتے ہوئے انہوں نے مطالبہ کیا کہ آر ٹی سی ملازمین سے کیے گئے وعدوں پر فوری عمل درآمد کیا جائے. انہوں نے مزید کہا کہ ریاست میں فصل بیمہ یوجنا نافذ کی جائے تاکہ غیر موسمی بارش سے متاثرہ کسانوں کو معاوضہ فراہم کیا جا سکے. راجندر نگر میں واقع نیشنل انسٹیٹیوٹ آف رورل ڈیولپمنٹ اینڈ پنچایت راج میں مرکزی اور ریاستی محکموں کے اشتراک سے آتم نربھر پنچایت بیداری پروگرام منعقد کیا گیا. اس تقریب میں مرکزی سیکرٹری برائے پنچایت راج ویویک بھردواج نے بطور مہمان خصوصی شرکت کی. اس موقع پر خطاب کرتے ہوئے انہوں نے کہا کہ سرپنچوں کو حقیقی شناخت تب ہی مل سکتی ہے جب وہ اپنے گاؤں میں ضروری بنیادی ڈھانچہ اور سہولتیں فراہم کریں. آخر میں اس بلٹن کی خاص خاص خبریں ایک مرتبہ پھر سن لیجیے. وزیراعلی ریونت ریڈی نے ریاست میں آر ٹی سی کو مستحکم کرنے کے ساتھ ورکرز کے مسائل کی مکمل طور پر یکسوئی کا وعدہ کیا. میڈیکل کورسز میں داخلے کے لیے منعقد ہونے والے نیٹ یو جی 2026 امتحان کے لیے تمام انتظامات مکمل کر دیے گئے. مرکزی وزیر کوئلہ و کانکنی جی کشن ریڈی نے اطلاع دی ہے کہ وزیر اعظم نریندر مودی جاریہ ماہ کی 10 تاریخ کو ورچوئل طریقے سے پی ایم مترا کاکتیا میگا ٹیکسٹائل پارک کا افتتاح کریں گے. اور بی جے پی کے ریاستی صدر رام چندر راؤ نے الزام لگایا کہ کانگریس حکومت انتخابات کے دوران دی گئی 6 ضمانتوں اور 420 وعدوں کو پورا کرنے میں ناکام رہی ہے. اسی کے ساتھ ہی آکاشوانی حیدرآباد سے اردو میں علاقائی خبریں یہیں ختم ہوئیں.
1: नमस्कार, आकाशवाणी समाचार के साथ मैं मुनीश शर्मा. पश्चिम बंगाल में दक्षिण 24 परगना जिले में विधानसभा की 2 सीटों के 15 बूथों पर पुनर्मतदान जारी है. मगराहाट पश्चिम के 11 बूथ और डायमंड हार्बर के 4 बूथों पर वोट डाले जा रहे हैं. शाम 3 बजे तक 72.43% मतदान की खबर है. निर्वाचन आयोग ने अनियमितताओं की खबरें सामने आने के बाद इन सीटों पर पुनर्मतदान कराया है. पश्चिम बंगाल, केरलम, असम, तमिलनाडु और पुदुचेरी में मतगणना 4 मई को होगी. सर्वोच्च न्यायालय ने पश्चिम बंगाल विधानसभा चुनाव की मतगणना के लिए केंद्रीय कर्मचारियों की नियुक्ति के विरुद्ध तृणमूल कांग्रेस की याचिका में दखल देने से इनकार कर दिया है. न्यायमूर्ति पी एस नरसिम्हा और जॉय माल्या बागची की विशेष पीठ ने कहा है कि निर्वाचन आयोग को मतगणना के लिए कर्मियों को नियुक्त करने का पूरा अधिकार है. हमारी संवाददाता ने बताया है कि विशेष पीठ ने कहा कि केंद्रीय कर्मचारियों को शामिल करने के निर्देश वाले 13 अप्रैल के परिपत्र को गलत नहीं कहा जा सकता है.
2: निर्वाचन आयोग ने न्यायालय को बताया कि परिपत्र में केंद्र और राज्य सरकार के कर्मचारियों के मिश्रण का स्पष्ट प्रावधान है. आयोग ने कहा कि तृणमूल कांग्रेस की किसी भी प्रकार की गड़बड़ी की आशंका निराधार है. पीठ ने कहा कि आयोग केंद्रीय कर्मचारियों सहित एक ही समूह से मतगणना कर्मियों का चयन कर सकता है और उसके परिपत्र में कोई त्रुटि नहीं है. इससे पहले कलकत्ता उच्च न्यायालय ने तृणमूल कांग्रेस की याचिका खारिज करते हुए कहा था कि निर्वाचन आयोग का राज्य कर्मचारियों के बजाय केंद्रीय कर्मियों और सार्वजनिक क्षेत्र के उपक्रमों के कर्मचारियों को मतगणना पर्यवेक्षक और सहायक के रूप में नियुक्त करने का निर्णय वैध है. समाचार कक्ष से जागृति शर्मा.
1: निर्वाचन आयोग ने पश्चिम बंगाल में 165 अतिरिक्त मतगणना पर्यवेक्षकों और 77 पुलिस पर्यवेक्षकों की तैनाती की है. मतगणना के दिन पुलिस पर्यवेक्षक किसी भी परिस्थिति में मतगणना कक्ष में प्रवेश नहीं करेंगे. वाइब्रेंट गुजरात क्षेत्रीय शिखर सम्मेलन आज गुजरात के सूरत में संपन्न हो गया. इस सम्मेलन में 3,53,000 करोड़ रुपए से अधिक के निवेश के 2,792 समझौतों पर